0: नेपालको एकमात्र डीटीएच सेवा डिशहोम
1: डिशहोम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्बोधन गर्नुअघि संयुक्त राष्ट्रसंघीय महासभा हलबाट दर्जनौ प्रतिनिधि बाहिरिएका छन् संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेतान्याहुले बाहिरिने प्रतिनिधिहरूलाई नैतिक रूपमा कायरको संज्ञा दिए सम्बोधन शुरू गर्नु पूर्व नेतान्याहुले बाहिर निस्किएकाहरूसँग समान धारणा राख्ने हलमा रहेका अन्य प्रतिनिधिहरूलाई पनि बाहिरिन भनेका थिए सम्बोधनका क्रममा इजरायली प्रतिनिधि मण्डलका सदस्यहरूले नेतान्याहुको समर्थनमा ताली बजाइरहेका थिए
7: अब खेल र खेलाड़ीका खबर जापानमा जारी 20 एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलंकालाई हराउँदै प्रतियोगिताको सेमी फाइनल प्रवेश गरेको छ जापानको तोकाई सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि 34-25 जित निकाल्दै प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको हो
6: अब विचार विश्लेषणको पालो आजको हिमालय टाइम्समा पुनर्निर्माणको भारी राज्यको परीक्षा शीर्षकमा भूपेन्द्र थापा माधवले लेख्नु भएको छ प्रधानमन्त्री विपद राहत कोषमा पछिल्लो विवरण अनुसार करिब 12.63 अर्ब जम्मा भएको छ तर पुनर्निर्माणको अनुमानित आवश्यकता 723 अर्ब 31 करोड़ रहेको छ अर्थात राहत कोषमा जम्मा भएको रकम कुल पुनर्निर्माण आवश्यकताको करिब 1.7% मात्रै हो यति ठूलो आर्थिक भार भित्र अवसर पनि लुकेको छ भत्किएका सड़क पुनः बनाउँदा सुरक्षित र दिगो सड़क बनाउन सकिन्छ बगेका पुल बनाउँदा जलवायु जोखिमलाई ध्यानमा राखेर नयाँ प्रविधि प्रयोग गर्न सकिन्छ
7: हवस् त अहिलेलाई नेपाली खबर यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: यो नेपाली रेडियो
3: हरो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
4: दिस होम इन्टरनेट यतिखेर हाम्रो बेसमा मौसमवेद रोजन लामिछाने प्रत्यक्ष जोडिनु भएको छ रोजनजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
5: हजुर नमस्कार
4: रोजन सर निरन्तर रूपमा हिजोदेखि नै वर्षा भइरहेको छ रातभरि पनि वर्षा छ काठमाडौँको कुरा गर्दाखेरि देशभरमा कुन कुन ठाउँमा कति प्रभावित भएको छ अहिलेको वर्षा कहाँ कति मिलिलिटर जति परेको छ अलिकति जानकारी गराइदिनुहोस् न
5: हजुर पछिल्लो 24 घण्टाको वर्षाको विवरण हेर्दाखेरि देशको यो कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशको धेरै जसो ठाउँहरूमा वर्षा भएको अवस्था छ धेरै ठाउँहरूमा चाहिँ 50 मिलिमिटर भन्दा नि बढी वर्षा मापन भएको अवस्था छ त्यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशको पनि केही क्षेत्रहरूमा चाहिँ हल्कादेखि मध्यम खालको 50 मिलिमिटरसम्मको वर्षा मापन भएको अवस्था देखिन्छ र यो जुन पूर्वी भूभागहरू कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँहरूमा चाहिँ अलिकति बढी वर्षा पनि भएको छ यो 60-70 मिलिमिटर भन्दा नि बढी वर्षा मापन भएको अवस्था छ यो पछिल्लो 24 घण्टामा त्यसै गरी कोशी प्रदेशको यो इलाम आसपासको क्षेत्रमा चाहिँ 114.2 मिलिमिटर वर्षा मापन भएको छ अहिले पछिल्लो 24 घण्टाको विवरण हेर्दाखेरि
4: अब जस्तो मनसुन सकिनुपर्ने समयतिर आइपुग्दाखेरि फेरि वर्षा सक्रिय भएको छ आजदेखि 12 गतेसम्म थप वर्षा हुने भनिएको छ यो सामान्य वर्षा हो वा चाहिँ असामान्य रूपले चाहिँ सक्रिय भइरहेको छ यसको मौसमी प्रणाली चाहिँ कसरी विकसित हुँदैछ आजदेखि फेरि
5: हजुर अहिले यो त हामी मनसुनको अन्त्य अन्त्यतिर नै छौँ अहिले र अघिल्लो वर्षहरू जस्तै मनसुनको अन्त्यतिर चाहिँ मनसुन प्रणालीहरू विकसित हुने र पानी पर्ने यस वर्ष पनि रहेको छ यो चाहिँ बंगालको खाडीमा बनेको जुन न्यूनचापी प्रणाली छ बिस्तारै क्रमिक रूपमा यो भारतको भूभागहरूमा आइसकेको अवस्था छ र यो उत्तर पश्चिमतिर सर्दै नेपाल नजिक नजिकै आउँदै गर्दाखेरि चाहिँ विभिन्न ठाउँहरू त्यसको सबै धेरै जसो ठाउँहरूमा चाहिँ पानी परिरहेको अवस्था पनि छ अहिले पनि लगातारै पानी परिरहेको अवस्था नै छ र यो प्रणाली बिस्तारै
4: यो प्रणाली पूर्ण रूपमा सक्रिय भइसकेको स्थिति हो वा चाहिँ अझै आउने क्रम चाहिँ जारी छ के हो यो अहिले
5: हजुर यो सक्रियको स्थिति नै हो र बिस्तारै यो प्रणाली चाहिँ पूर्वतिरबाट अलिक कमजोर हुँदै फेरि पश्चिमतिर अलिक बढ्दै जाने देखिन्छ अहिलेसम्म चाहिँ पूर्वी भूभागहरूमा बढी प्रभावित थियो भने आज राति भोलिबाट चाहिँ बिस्तारै पश्चिमी क्षेत्रहरूमा बढी प्रभावित हुँदै जाने देखिन्छ यसको प्रभाव चाहिँ करिब करिब आइतबार सोमबारसम्म सोमबार बिहानसम्मको लागि चाहिँ पश्चिमी क्षेत्रहरूतिर रहने सम्भावना थिए छ र पूर्वी क्षेत्रहरूबाट क्रमिक रूपमा शनिबार साँझबाट चाहिँ खुल्दै जाने चाहिँ देखिन्छ
4: यो अति भारी वर्षाको सम्भावना भएका क्षेत्रहरू के को हुन् जस्तो 10 गतेलाई अलिक बढी प्रक्षेपण गरिएको थियो त्यहाँ कति मिलिमिटर जति वर्षा हुन सक्छ रोजन सर
5: अहिले चाहिँ जुन पछिल्लो जुन मौसम पूर्वानुमान हेर्दाखेरि चाहिँ पश्चिमी क्षेत्रहरू लुम्बिनी कडाली र सुदूरपश्चिम प्रदेशको क्षेत्रहरू त्यसै गरी गण्डकी प्रदेशको क्षेत्रहरूमा चाहिँ अलि भारी वर्षा धेरै भारी वर्षा हुन सक्ने सम्भावना देखिन्छ र अन्य क्षेत्रहरूमा पनि अब लगातार वर्षा भइरहेको अवस्थाले चाहिँ धेरै जस्तो ठाउँहरूमा भारी वर्षा हुने र थोरै ठाउँहरूमा चाहिँ भारीदेखि धेरै भारीदेखि अति भारी वर्षा पनि हुने 100-200 मिलिमिटर भन्दा नि बढी वर्षा हुन सक्ने सम्भावना चाहिँ रहन्छ अझै पनि छ विशेष गरी यो गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको क्षेत्रहरूमा त्यो सम्भावना चाहिँ देखिन्छ त्यसै गरी यो जुन हिमाली क्षेत्रहरूमा पनि हिमपात भइरहेको अवस्था नै छ र त्यो क्षेत्रमा पनि हिमपात चाहिँ अझै सम्भावना छ
4: भनेपछि कृष्णवीरमा पहिरो गएको खबर आएको छ भर्खरै होइन सड़क अवरूद्ध बनेको स्थिति छ लगातार वर्षा भइरहेकै कारण जमिनमा पानी सोच्ने क्षमता घटिसकेको अवस्थामा थप वर्षाले बाढ़ी पहिरोको जोखिम चाहिँ कतिको निम्त्याउन सक्छ
5: हजुर एकदमै यो चाहिँ हामी यो मनसुनको अन्त्य अन्त्यतिर छौँ र लगातार मनसुनमा पनि पानी परिरहेको अवस्था नै थियो र यो जुन प्रणाली

0: अस्ति देखि शुरू भएको जुन झरी छ यो चाहिँ लगातार झरी परिरहँदाखेरि चाहिँ पहिरोको जोखिम चाहिँ एकदमै धेरै हुन्छ र बाढीको जोखिम पनि जुन खोला नजिक किनारमा बस्ने सर्वसाधारणहरूको लागि चाहिँ जोखिम नै हुन्छ। त्यसको लागि चाहिँ हामीले सतर्कता अपनाउनु पर्ने नै देखिन्छ तीन दिनसम्मको लागि।
1: तर अहिले हेर्दै गर्दाखेरि जहाँ तराईका नदी तथा खोला नालाको जलस्तर बढ्ने सम्भावना पनि भनिएको छ, कुन कुन नदीहरू अलिक बढी प्रभावित हुन सक्लान्?
0: विशेष गरी यो पश्चिमी क्षेत्रहरू नदी त अब ठुल्ठूला नदीहरू त प्रभावित हुन्छन् नै, किनभने अब लगातार पानी परिरहेको अवस्था छ र साना नदीहरूमा पनि यो लगातार परेको पानीले चाहिँ प्रभावित हुन सक्छ। धेरै जसो नदीहरू जुन गण्डकी कोशी भोलि पर्सिको लागि चाहिँ फेरि कर्णाली अरू अन्य नदीहरूमा पनि प्रभावित हुने देखिन्छ भने देशको तराई क्षेत्रको जुन अहिले खोला खरे खोलाहरूमा पनि पानी बढ्ने र त्यसले प्रभाव पर्ने सम्भावना चाहिँ रहेको छ। विशेष गरी अझ लुम्बिनी प्रदेशहरूमा चाहिँ त्यो सम्भावना देखिन्छ।
1: अब यो अहिलेको वर्षाका कारण पहिले नै बाढी र पहिरो प्रभावित क्षेत्रहरूमा चाहिँ अझ बढी जोखिम बढ्न सक्ने सम्भावना रहन्छ?
0: हजुर, एकदमै पहिले पहिरो गइसकेको ठाउँहरू अझ जोखिम नै रहेको हुन्छ, किनभने जमिनहरू चाहिँ एकदम गलिसकेको अवस्था नै हुन्छ र भारी वर्षा अथवा धेरै भारी वर्षाले चाहिँ एकदमै पहिरो निम्त्याउने सम्भावना चाहिँ धेरै हुन्छ। हामी भर्खर यो गण्डकी लुम्बिनी प्रदेश अथवा बागमती प्रदेशको केही ठाउँहरू त्यसै गरी यो पहाड़ी भूभागहरू विशेष त पहाड़ी भूभागहरू कोशी प्रदेशको पहाड़ी भूभागहरूमा पनि पानी अब लगातार भारी वर्षा हिजो पनि भारी वर्षा भएको थियो र आज पनि वर्षाको विवरण हेर्दाखेरि चाहिँ त्यो ठाउँहरूमा भारी वर्षा भएको छ। त्यो कारणले गर्दाखेरि चाहिँ पहिरोको जोखिम एकदमै धेरै नै रहन्छ। त्यो हिसाबले चाहिँ हामीले सावधानी र सतर्कता अपनाउनु पर्ने हुन्छ।
1: भनेपछि यो वर्षाको पूर्वानुमान अहिले सबैभन्दा ठूलो अनिश्चितता चाहिँ के हुन्छ हाम्रो पूर्वानुमानमा, वा कुन अवस्थामा अनुमान भन्दा धेरै वर्षा हुन सक्छ वा कम वर्षा हुन सक्छ? अहिलेको हाम्रो राडारले सबै प्रक्षेपणलाई चाहिँ सन्तुलित राख्न सकेको अवस्था हो?
0: हजुर, अहिले चाहिँ अब नेपालमा जुन यो न्यूनचापीय प्रणाली नेपालको भूभागमै आयो, केन्द्रित रह्यो, त्यहाँको सर्कुलेसनहरू बन्यो भने चाहिँ अझ पानी पर्न सक्ने सम्भावना बढी हुन्छ। र अहिले त हामी यो न्यूनचापीय प्रणाली त अलिक टाढै, नेपालभन्दा टाढै छ, तापनि यो बंगालको खाडीबाट चाहिँ जलवाष्पयुक्त हावाहरू चाहिँ कन्टिन्युस आउँदाखेरि चाहिँ नेपालको भूभागहरूमा चाहिँ लगातार पानी परिरहेको छ र यो पूर्वी भूभागहरूमा छ बिस्तारै क्रमिक रूपमा साँझ रातितिरबाट अलिक सुधार हुँदै जाने त देखिन्छ, तर पश्चिमी भूभागहरूमा चाहिँ यो सम्भावना बढ्दै जाने चाहिँ छ।
1: किसानहरूका लागि अहिलेको वर्षाले राहत दिन सक्ला वा चाहिँ यसले बालीमा क्षति पुर्याउने जोखिम बढेको छ सर?
0: यस्तो छ, अब लगातार पानी ठूलो परिरहेको छैन र ठूलो पानी नपरेको हिसाबले चाहिँ खासै त्यति धेरै प्रभाव नहुने जस्तो देखिन्छ। तापनि अब यो विशेष गरी तराई क्षेत्रहरूमा चाहिँ हावाहुरीको पनि सम्भावना छ पानी सँगसँगै, त्यो कारणले गर्दाखेरि चाहिँ धान बालीहरूमा चाहिँ प्रभाव हुन सक्ने सम्भावना नै धेरै रहेको छ, किनभने पानी सँगसँगै हावाहुरी आयो भने चाहिँ अब धानहरू लड्ने र बिग्रिने सम्भावना चाहिँ बढी हुन्छ र यतिकै थोरै थोरै पानी आयो भने चाहिँ खासै त्यस्तो प्रभावित हुँदैन। तापनि यो जुन पानी कटाउने अब खेतमा पानी जम्न नदिने, किनभने अहिले धान काट्ने बेला नजिकैदै छ, त्यो हिसाबले चाहिँ प्रभावित हुने सम्भावना चाहिँ धेरै नै हुन्छ।
1: हवाई तथा सड़क यातायातमा आगामी केही दिन मौसमको प्रभाव चाहिँ केही पर्न सक्ला, रोक्नै पर्ने स्थिति आउन सक्ला?
0: पक्कै पनि। अब यो सड़क यातायातको लागि चाहिँ विशेष गरी अझ रातिको समयमा छ, यातायात नगर्दा नै राम्रो हुन्छ, किनभने यो लगातार परिरहेको पानी र झरीले गर्दाखेरि चाहिँ पहिरो कुन बेला जाने भन्ने भरोसा हुँदैन। त्यही हिसाबले चाहिँ पहिरोको जोखिम एकदमै रहेको छ हाम्रो जुन पहाड़ी बाटोहरूमा त अझ विशेष गरी, त्यो कारणले गर्दाखेरि चाहिँ हामीले सतर्कता अपनाउनु पर्ने देखिन्छ। र हवाई यातायातमा पनि यो जुन लगातार झरी परेको पानीले चाहिँ प्रभावित हुने नै छ यो हवाई यातायात पनि।
1: अब अहिलेको अवस्थालाई हेर्ने हो भने बाढ़ी पहिरो डुबानको जोखिम भएका नागरिकहरूले चाहिँ मौसम विभागको कुन सूचनालाई अलिक बढी विशेष रूपमा ध्यान दिनुपर्छ, अलिकति जानकारी गराइदिनुहोस् न, के प्रोभिजनबाट चाहिँ उनीहरूले हेर्न सक्छन्?
0: हजुर, पक्कै पनि। हाम्रो जल तथा मौसम यो जुन नेपाल मौसम विज्ञान विभागको वेबसाइट छ dhm.gov.np www.dhm.gov.np/mft भन्ने वेबसाइट छ, त्यहाँ गएर चाहिँ तीन दिनको मौसम पूर्वानुमान अहिले कस्तो वर्षा भइरहेको छ, कुन कुन ठाउँमा वर्षा भइरहेको छ, त्यहाँको कुन ठाउँमा चाहिँ बढी चेतावनी छ भनेर हेर्न सक्नुहुनेछ। त्यो सँगसँगै चाहिँ हाम्रो सोसल मिडिया छ, फेसबुक पेजमा गएर पनि पछिल्लो मौसमी सूचनाहरू चाहिँ अपडेट भइरहेको गरिएको हुन्छ, जुन नेपाल वेदर फोरकास्ट भन्ने छ फेसबुकको नाम, र त्यसमा गएर पनि पछिल्लो मौसमी सूचनाहरू हेर्न सक्नुहुनेछ। र त्यो सँगसँगै हाम्रो ट्विटर टिकटक ह्यान्डलहरू पनि छ, नेपाल एनएमडी अन्डर स्कुल वेदर भनेर, त्यसमा गएर पनि हेर्न सक्नुहुनेछ। त्यो सँगसँगै चाहिँ हाम्रो 1155 टोल फ्री नम्बर छ, हजुरहरूले 1155 कल गरेर पनि आफ्नो ठाउँको पछिल्लो मौसमी अवस्था र आगामी दिनमा के कस्तो हुन्छ त मौसम भन्ने बारे सोध्न सक्नुहुनेछ।
1: यो 12 गतेसम्मको वर्षा सकिएपछि मौसम सामान्य हुन्छ वा चाहिँ यो वर्षा नै अन्तिम ठूलो वर्षा मान्न सकिएला कि अर्को मौसमी प्रणाली विकसित हुन सक्छ जाँदा जाँदै?
0: हजुर, अहिले यो मनसुनको समयमा त यही नै हो, यही नै ठूलो हो, त्यसपछि मौसम राम्रै नै छ, सफा नै हुने देखिन्छ। र विशेष गरी पहाड़ी भूभागमा कतै कतै, विशेष गरी अझ पूर्वी पहाड़ी भूभागमा बादल लागे पनि पानी पर्न सक्ने सम्भावना त कम नै रहेको छ। र बिस्तारै अब हामी मनसुनको अन्त्यतिर आइसकेका छौँ र मनसुन पनि बाहिरिने समय छ, यो प्रणाली सँगसँगै मनसुन बाहिरिने समय बाहिरिने पनि सम्भावना धेरै नै हुन्छ।
1: हस् रोजन सर, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हजुर हस्, नमस्कार।
1: हुन्थ्यो मौसम जल तथा मौसम विज्ञान विभागका मौसम वेद रोजन लामिछाने, आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा। माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: यो नेपाली रेडियो
7: हरो विषयमा सरो बहस, नेपाली बहस।
8: यस नेपाली बहसका साथमा
9: कृति तयारी चाउचाउ, ग्लोबल फाइनेंस बैंक, सबैका लागि बैंक,
10: डिस होम इन्टरनेट।
11: यतिखेर हाम्रो बीचमा नेकपाका नेता, पूर्व गृह रक्षा मन्त्री, उप प्रधानमन्त्री डाक्टर भीमराव हुनुहुन्छ। राहुलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
12: धन्यवाद, नमस्कार।
11: प्रधानमन्त्री बालेन्द्र शाह बालियनको संयुक्त राष्ट्र संघको सम्बोधन सुन्न भ्याउनुभयो बिहान?
12: मैले सुने।
11: उहाँको सम्बोधनले के कुरालाई चाहिँ अपडेट गर्यो, के कुरालाई चाहिँ समेट्यो?
12: उहाँ संयुक्त राष्ट्रसंघमा प्रस्तुति प्रभावकारी रहेन सबभन्दा पहिले समग्रतामा।
11: किन?
12: यद्यपि विषयवस्तु उहाँले वाचन अवश्य गर्नुभएको छ, सबभन्दा पहिले त उहाँले जुन आफ्नो कोटमा खुकुरी राख्नुभयो, उहाँ देशको प्रधानमन्त्री हो, फेरि राष्ट्रसभाका मान्छेहरूको यसोभन्दा बुढोको उफ्रिन्छन् मलाई थाहा छ। किनभने उहाँ देशको प्रधानमन्त्री हो, नेपालको संविधान बमोजिम प्रतीक चिन्ह संविधानमै तोकिएको छ, त्यो मन्त्रीहरूलाई वितरण गरिएको छ, त्यो लगाउनु पर्थ्यो। त्यो नलगाउ, यदि उहाँले नलगाउने हो भने नेपालको झण्डा लगाउनु पर्थ्यो। उहाँले थाहा पाउनु पर्थ्यो अमेरिकादेखि विभिन्न देशका राष्ट्रपतिहरूले कुनै लोगो कि त राख्दैनन्, राख्यो भने आफ्नो देशको झण्डा राख्छन् भन्ने कुरा उहाँले बुझ्नु पर्थ्यो। उहाँले दुईटा खुकुरी राख्नुभयो, उहाँ सिपाही त होइन नि, त्यसैले
11: वीरताको प्रतीक हो नि त, होइन? खुकुरी पनि
12: त्यो संयुक्त राष्ट्रसँगमा वीरताको प्रतीक होइन, नेपाली भनेर चिनाउनु पर्छ नि त्यहाँ त। त्यो त कुनै त्यो सिपाहीको सम्मेलन त होइन नि। त्यसैले सबभन्दा पहिले त्यो उहाँले जुन लगाउनु भयो दुईटा खुकुरी, त्यहाँ नेपालको झण्डा नलगाएर
11: त्यो शोभनीय भएन।
12: नेपालको प्रतीक जुन नेपालको संविधानले तोकेको छ, मन्त्रीहरूलाई वितरण गरेको छ, त्यो नलगाउनु भनेको त्यो राष्ट्रलाई प्राथमिकता दिने जुन भित्रबाट हृदयबाट मनस्थिति हुन्छ नि, त्यसको त्यो अभाव हो पहिलो कुरा। दोस्रो कुरा, उहाँले भोटेकोसी त्रिशुली को जुन प्रलयकारी बाढ़ी छ, त्यसको विनाश छ, त्यो जुन जोडमा जुन उचाइबाट त्यो प्रभावकारी रूपमा जुन शब्दबाट राख्नु पर्थ्यो त्यो मैले पाइन। यद्यपि उहाँले हिमाल पग्लिएर हिमनदीहरू पग्लिएर त्यहाँको चट्टानहरूमा को चिरामा रहेको हिउँ पग्लिएर चट्टानहरू खुकुलिएर संकट पर्यो, त्यसमा छिमेकीहरूले हामीलाई सहयोग गरे, खास गरी भारत चीनले गरे, विभिन्न देशहरूको उहाँले नाम लिनुभएको छ, दक्षिण एसियाका ती देशहरूमा पनि अप्ठ्यारो छ भन्नुभएको छ। अब ती कुरा त सामान्य कुराहरू हुन् र हामीले योभन्दा प्रभावकारी रूपमा त योभन्दा अगाडि स्वयं जो त्यहाँभन्दा अगाडिका प्रधानमन्त्री हुनुहुन्थ्यो, नाम लिएपछि उहाँहरूलाई छुट्छ, तर मैले नाम लिनुपर्छ, माधव कुमार नेपाल, पूर्व पुष्पकमल दास प्रचण्ड, केपी ओली, म स्वयं गृहमन्त्री भएको बेला मैले संयुक्त राष्ट्र महासभालाई सम्बोधन गरेको थिएँ, योभन्दा धेरै प्रभावकारी रूपले हामीले कुरा राखेका थियौँ। यद्यपि त्यो बेला अहिलेको जस्तो घटना थिएन, पहाड़ी हिमाल क्षेत्रमा हिउँ पग्लिने कुरा थियो, तर जे होस् उहाँले जति कुरा राख्नु भएको छ ती कुराहरूलाई अब संयुक्त राष्ट्रमा राखेर त त्यो सामान्य हो। हेर्नुहोस्, सद्भाव
11: होइन, नेपाल कार्बन उत्सर्जन गर्ने देश होइन, विश्वको कार्बन उत्सर्जनका कारणले गर्दाखेरि नेपालले निकै ठूलो क्षति बेहोरिरहनु परेको छ, यसका लागि विश्व समुदायको ध्यान आकर्षित हुनुपर्छ भन्ने ढंगले दमदार रूपमा उठेन।
12: यो कुरा त आधी राखे होइन नि, मैले त अन्त 12 हिमताल पगले लागे भनेर तालको संख्या दिएको थिएँ त्यहाँ होइन, त्यसैले यो नयाँ कुरो त भएन। तर यो कुरा राख्नुभयो यसको लागि उहाँलाई धन्यवाद नै छ। तर उहाँको प्रस्तुति अब तपाईँले हेर्नुभयो होला नि, उहाँले बेला बेलामा वाक्य दोहोऱ्याएको अलि यसो भोट चाटेको देख्नुभयो होला नि त्यहाँ होइन। अब अन्तर्राष्ट्रिय क्षेत्रमा त यी जम्मै कुरा मान्छेले गम्भीर रूपमा हेरेका हुन्छन्। जे होस् उहाँको त्यहाँको प्रस्तुति जुन अहिलेको घटनाको बारेमा राख्नुभयो, मान्छे मरेको संख्या, त्यहाँको क्षति, त्यसको सामान्य विवरण उहाँले प्रस्तुत गर्नुभयो। अब त्यो नेपालले प्रस्तुत गर्नै पर्थ्यो, उहाँको कर्तव्य नै हो। त्यसलाई मैले सामान्य उहाँको प्रस्तुतिको रूपमा लिएँ। अब यो प्रस्तुति जुन उहाँले त्यहाँ गर्नुभएको छ, अब यसबाट भोलि यही कुरालाई प्रधानमन्त्रीको त्यहाँको प्रस्तुतिलाई फेरि संयुक्त राष्ट्रसंघका ती प्रक्रिया विभिन्न त्यहाँ प्रक्रियाहरू हुन्छन् जो कार्यान्वयनमा जान्छन् त्यहाँ, र उहाँले भोलि द्विपक्षीय क्षेत्र वार्ताको क्रममा अरू देशहरूसँग नेपाल सरकारले कतिको प्रभावकारी रूपमा अगाडि बढाउन सक्छ त्यसमा निर्भर हुने कुरा हो। संयुक्त राष्ट्रसँगमा राख्दैमा त्यो सबै देशले ल है भनेर त्यो सहयोग गर्ने होइनन्। अझ अमेरिका जस्तो शक्तिशाली मुलुक जसको संयुक्त राष्ट्रमा समेत धेरै ठूलो प्रभुत्व मात्र प्रभाव मात्र होइन प्रभुत्व समेत छ, उहाँ अब राष्ट्रपतिको पनि मैले सुने होइन यो जलवायु परिवर्तन आदि इत्यादि भनेको यो केही पनि होइन हामी मान्दैनौँ भनेर उहाँले धेरै अगाडिदेखि भनिरहनु भएको छ। उहाँले त्यहाँ पनि त्यो भनाइले दोहोऱ्याउनु भएको छ। अब यस्तो स्थितिमा नेपाल जस्तो मुलुकले आफ्नो कूटनीतिलाई अत्यन्त सुझबुझका साथ अत्यन्त उच्च क्षमताका साथ आफ्नो देशमा भएको क्षमता आफ्नो देशको इतिहास को कुरालाई मनमा राखेर अगाडि बढ्नुपर्छ। र उहाँले विगतमा नेपालले संयुक्त राष्ट्रसँगमा कसरी राखेको थियो त्यो कुरा अन्तर्राष्ट्रिय समुदायले ध्यान नदिए यस्तो भयो भन्ने कुरा वाक्य उहाँले भन्नु पनि भएन। अनि जो व्यक्तिले देशको प्रधानमन्त्रीले विगतमा संयुक्त राष्ट्रसँगमा नेपालले राखेका कुराहरू यस्ता थिए तर अन्तर्राष्ट्रिय समुदायले ध्यान दिएन भन्नु दिन हामीले यस्तो विपत्ति भोग्यौं, अब चाहिँ ध्यान दिनुहोस् भन्नु पर्दैन थियो। अनि कुनै देशको प्रधानमन्त्री भएपछि अनि विगतको सारा कुरा जुन त्यो संयुक्त राष्ट्रसँगको अभिलेखमा अंकित छन्, विगतमा बोलेका प्रधानमन्त्रीहरूले बोलेका हामीले बोलेका कुराहरू त्यहाँ अंकित छन् नि, उहाँको भन्दा धेरै प्रभावकारी र बलियो रूपमा राखेका छन् छौ नि हामीले। तर ती कुराहरू यद्यपि उहाँको जस्तो कुनै घटनामा आधारित थिएन। अहिले नेपालको लागि अवश्य पनि यो घटना दुःखद त हो तर यो घटनामाथि टेकेर नेपालले आफ्नो कुरालाई अत्यन्तै प्रभावकारी र अत्यन्तै मन छुने गरी राख्ने यो अवसर थियो, त्यो त भएन। तर नेपालले पहिलेदेखि राख्दै आएको कुरा यस्तो यस्तो थियो, नाम लिनु परेन, उहाँले कुनै पहिलेका मान्छेको प्रशंसा गर्नु परेन, तर संस्थागत रूपमा नेपाल हो नि, नेपाल त जीवित छ नि, नेपाल त मरेको छैन नि, त नेपालले यस्तो यस्तो भनेको थियो त्यो कुरा ध्यान नदिँदा आज यस्तो भयो, आज मेरो कुरामा ध्यान दिएन भने भोलि फेरि यस्तो यस्तो हुन सक्छ भनेको भए त्यो अझ प्रभावकारी हुन सक्थ्यो। तर जे होस् उहाँले राख्नुभयो त्यसको लागि उहाँलाई धन्यवाद नै छ।
11: डाक्टर साहब एउटा कुरा, जस्तो संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि उहाँको भेटवार्ता भएको छ, एन्टोनियो गुटेरेसले पनि संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने क्रममा नेपालका हिमतालको विषयमा हिजो नेपाल आउँदाखेरिको अवस्थाको विषयमा पनि त चित्रण गर्नुभएको छ, यसले अलिकति सजिलो त भयो नि त प्रधानमन्त्रीलाई पनि हाम्रो देशका लागि।
12: तपाईँलाई म एउटा कुराको सम्झना दिन, हेर्नुहोस् यो कूटनीति भनेको यथार्थमा आधारित हुन्छ, यो कुनै कल्पना र सामाजिक सञ्जालमा हल्ला गरेर अर्कालाई गाली गरे जस्तो होइन। संयुक्त राष्ट्रसंघका बान की मुनसँग त मैले पनि भेटेको थिएँ हो, अरू हाम्रा देशका अरू प्रधानमन्त्रीले पनि भेटेर कुरा गर्नुभयो। अब नेपालमा बान की मुनलाई नेपालमै पनि आमन्त्रण गरिएको हो, आमन्त्रण गरेर हिमाल देखाइएर उहाँले माथि हिमालबाट गएर संसारलाई आह्वान पनि गर्नुभयो हो कि होइन। अब अहिले त बान की के अरे गुटेरेसले, सर माफ गर्नुहोला, बान की मुन त पहिलेका हुनुभयो, गुटेरेसले अब उहाँ नेपाल आउनुभयो, नेपाल आएर उहाँले यहीँबाट पनि विश्वलाई आह्वान गर्नुभयो। उहाँको अवस्था अहिले कस्तो हो भने उहाँ छिटै पदमुक्त हुँदै हुनुहुन्छ। एक त संघ राष्ट्रको महासचिवले स्थायी समितिका विशेष अधिकार प्राप्त अंग्रेजीमा भिटो भनिन्छ, ती सदस्यका सामु निजले केही गर्न सक्ने नै होइन, एकातिर संयुक्त राष्ट्रसंघको अवस्था त्यस्तो छ। अब दोस्रो कुरा, ल अलिअलि कूटनीतिक रूपमा उहाँले अलि भूमिका खेलिदिनुहुन्छ कि भन्ने एउटा आशा गर्ने हो भने पनि उहाँ त अब छिटै अवकाश हुँदै हुनुहुन्छ. त्यो कस्तो हो भने केही दिनपछि पद छोड्न थालेको कार्यकारी प्रमुख जस्तो हो क्या. त्यसैले तर पनि उहाँले नेपालप्रति जुन संयुक्त राष्ट्रसँगमा सद्भाव राखेर बोल्नुभयो आरम्भमै, नेपालको प्रधानसँग वार्ता गरेर होइन कि उहाँले सुरुमै उद्घाटन सत्रमै बोल्नु भएको छ. त्यसको लागि उहाँलाई पनि धन्यवाद दिनुपर्छ. त्यसले अन्तर्राष्ट्रिय समुदायको के हदसम्म ध्यान आकर्षित गराउने, नेपालमा यस्तो विपद भयो भनेर त विभिन्न देशका कतिपय प्रधानमन्त्री कतिपय व्यक्तिहरूले त आफ्नो देशका संसदमा पहिले नै बोलिसके. यो कुनै नेपालको प्रधानमन्त्री गएर बोलेर होइन कि पहिले बोलिसके. किनभने त्यो बोल्नुको मुख्य कारण एक त जलवायु परिवर्तनको असरबारे उहाँहरूलाई चासो भयो, दोस्रो कुरा के भयो भने उहाँहरूका देशका नागरिक पनि परे रसुवा त्रिशुली बाढीमा. त्यो हाम्रो जस्तो होइन नि, अमेरिकाको परराष्ट्र मन्त्रीले नेपालमा फोन गर्नुको अर्थ अमेरिकीहरू त्यो बाढीमा परेको हुनाले उसले चासो राखेन भनेर त्यहाँको जनमतले विरोध गर्छ, त्यस कारणले गर्छन् त्यस्तो फोन. यो पनि कूटनीतिमा बुझिराख्नुपर्ने विषय छ होइन. त्यसैले तर पनि संयुक्त राष्ट्रसंघका महासचिवसँग उहाँले राम्रो वार्ता गर्न सक्नुहोस्. अब भोलि उहाँले म पदबाट हटे पनि म नेपालप्रति चासो राख्छु भन्नुभयो, त्यो ठिकै छ, धन्यवादै छ. बान की मुनले पनि पहिले भन्नुभएको थियो हामीहरूलाई, आज बान की मुन कहाँ हुनुहुन्छ होइन. वास्तवमा त्यो मान्छेको भूमिका भनेको कार्यकारी पदमा छँदा त संयुक्त राष्ट्रसँग भित्रमा निर्णायक हुँदैन भने अब पदबाट हटेपछि कतिको हुन्छ. तैपनि कूटनीतिक सद्भाव सहानुभूति म राख्छु भन्ने कुरा राम्रै हो, धन्यवादै दिनुपर्छ.
13: होइन, तपाईँले पनि अब संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्नुभएको छ डाक्टर साहब, त्यहाँको माहौल कस्तो हुन्छ, त्यहाँको वातावरण चाहिँ कस्तो हुन्छ, त्यहाँ रोस्टममा उभिसके पछाडिको फिलिङ चाहिँ कस्तो हुन्छ, किनभने विश्व त्यहाँ उपस्थित भएको हुन्छ.
12: त्यहाँ कस्तो हुन्छ भने संयुक्त महासभाको संयुक्त राष्ट्र महासभाको बैठकमा हाम्रो जस्ता देशले प्रस्तुत गर्ने भनेको एउटा औपचारिक रूपमा आफ्ना कुरा राख्ने हो. त्यहाँ या त पहिले कतिपय देशका क्रान्तिकारीहरूले त्यसलाई हल्लाउने गरी त्यहीँ उभिएर अमेरिका लगायत कतिपय देशलाई चुनौती दिने गरी बोलेपछि त्यहाँका मान्छेको ध्यान आकर्षित हुन्थ्यो कि. अब होइन भने त्यो एउटा औपचारिकता हो, बोल्ने हो. अब कतिले सुन्छन्, अब हाम्रो जस्तो देशले बोल्दा त त्यहाँ धेरै देशका प्रतिनिधिहरू पनि हुँदैनन्, त्यहाँ सबै खाली हुन्छ. अब त्यहाँ अमेरिका, रूस, चीन जस्ता मुलुकहरू या अहिले भन्नुहोस् न जहाँ द्वन्द्व भइरहेछ, लडाईँ भइरहेछ, जहाँ त्यस्ता देशका प्रतिनिधिमण्डलका प्रमुखले बोल्दा अलिकति मान्छे सुन्दैन. त्यसकारण त्यहाँ भनेको त्यो संयुक्त राष्ट्र भनेको कस्तो मञ्चमा परिणत भइसक्यो भने सदस्य राष्ट्रहरूले आफ्ना कुराहरू प्रत्येक वर्ष औपचारिक रूपमा भन्ने, त्यहाँ प्रवेश गराउने, यस्तो मञ्चको रूपमा त्यो परिणत भइसक्यो. तपाईँ कल्पना गर्नुहोस्, संयुक्त राष्ट्रसङ्घको स्थापना दोस्रो विश्वयुद्धपछि भएको, विश्व शान्ति कायम गर्नको लागि यिनै अमेरिका, रूस, बेलायत लगायतका मुलुकहरू मिलेर अब गरौं भनेर अरू देशले पनि सहयोग गरेर नेपाल पनि संस्थापक सदस्यभित्रै पर्छ, त्यसरी भएको हो. अब त्यसको मञ्चमा उभिएर अमेरिकी राष्ट्रपतिले म इरानलाई पूर्ण रूपमा यो नामिट गरिदिन्छु भनेर बोल्नुभयो, यस्तो छ संयुक्त राष्ट्रसङ्घ भने शक्तिले यसरी अन्तर्राष्ट्रिय राजनीतिले आज प्रभावित गरेको छ. यो कुरालाई नेपालमा कूटनीति सञ्चालन गर्ने वर्तमान सरकारका मानिसहरूले राम्ररी बुझ्नुपर्छ.
13: अब अहिले उहाँले केही कुराहरू चाहिँ महत्वपूर्ण कुराहरू उठाउनु भएको छ, किनभने हिमालय यस ग्रहको गौण वा सहायक भाग होइन, यो ग्रहको जीवन आधार प्रणालीको अभिन्न अङ्ग हो. जब घर जलिरहेको हुन्छ तब हामी परिवारलाई 50 फारम भर्न लाउँदैनौं, हामी तत्काल कदम चाल्छौं. जलवायु परिवर्तन भनेको चाहिँ यसले सीमाना चिन्दैन, हिमनदी र बाढीहरू राहदानी भिसा लगाएर यात्रा गर्दैनन्, भोटेको चाहिँ त्रिशुली विपद केवल एउटा स्थानीय त्रासदी थिएन, यो विश्वका लागि एउटा चेतावनी थियो भनेर जुन किसिमले बोल्नु भएको छ, यसले के ध्यान आकृष्ट गर्ला विश्वको?
12: त्यो कुरा उहाँले राम्रै बोल्नु भएको छ, ठिकै हो. तर पहिलेका प्रधानमन्त्री हामीहरूले त्यो बाढी राहदानी लिएर हिँड्दैन भन्ने शब्द प्रयोग नगरे पनि उहाँले अहिले बोलेका कुरा हामीले यो कुनै ठूलो घटना त्यति बेला नघटे पनि पहिले बोलिसकेका छौँ हामीले यो कुरा, योभन्दा प्रभावकारी रूपमा बोलेका छौँ हामीले होइन. तर उहाँले यो घटनासँग सम्बन्धित गरेर हिमाल पग्लेको र जलवायु परिवर्तनको जुन विभिषिका छ यसको असर अरूलाई पनि पर्ने जुन भन्नुभयो राम्रै कुरा भन्नुभयो, त्यो त उहाँले भन्नै पर्थ्यो नि, उहाँको कर्तव्य हो नि त्यो भन्ने. त्यसको लागि उहाँलाई धन्यवाद दिउँ.
13: नेपाल जलवायु परिवर्तनको निकै इपिसेन्टर जस्तो बन्यो, किनभने हाम्रा हिम नदीहरू, हिमतालहरू सौन्दर्यका प्रतीक पनि छन्, तर ती हिमबम बनेर पनि बसिरहेका छन्. नेपालको आजको स्ट्यान्ड चाहिँ के हुनुपर्थ्यो डाक्टर साहब?
12: यसमा जुन हिमालका हिमनदीहरू पग्लिने, तालहरू पनि पग्लेर त्यसको पानीको मात्रा बढेर फुट्ने, यी जुन विषयहरू छन् यी विषय हेर्नुहोस्, पञ्चायतकालदेखि नै म तपाईँलाई सम्झना दिलाउँ, म पर्यटन मन्त्री भएको बेलामा त्यो छोरोल्पाको पानीलाई तानेर बाहिर निकाल्ने योजनै थियो, त्यो पहिलेदेखि छ। नेपालले यस्ता योजना लगायत जलवायु परिवर्तनको कारणबाट हाम्रो हिम श्रृङ्खलामा पर्ने प्रभावको बारेमा द्विपक्षीय कूटनीतिक माध्यमबाट अन्तर्राष्ट्रिय मञ्चहरू जो कार्यान्वयनमा जान्छन्, जसले औपचारिक निर्णय गरेर साँच्चीकै कार्यान्वयनमा प्रभाव उत्पन्न गर्छन्, त्यस्तो कुरामा विशेषज्ञहरू जो अनुभवी छन्, जसले पहिलेदेखि अन्तर्राष्ट्रिय मञ्चमा त्यस्ता काम गर्नुभएको छ, ती व्यक्तिहरूको ज्ञान र बुद्धिलाई समेत लिएर अब सक्रियतापूर्वक काम गर्नुपर्छ। संयुक्त राष्ट्रसंघ जस्ता मञ्चहरूमा पनि सद्भाव प्राप्त गर्ने, जनमत सिर्जना गर्ने, आफ्नो कुरा विश्व जगतलाई चिनाउने, यो पनि ठिकै छ, गर्नै पर्छ, अझ सशक्त रूपमा गर्नपर्छ। तर सँगसँगै व्यावहारिक रूपमा नेपाली जनताले भोलि त्यो संकट भोग्न नपरोस् भनेर जो यस्तोमा काम गर्ने संस्थाहरू छन् र जसले यसमा योगदान नकारात्मक रूपमा, जस्तो जसले धेरै कार्बन उत्सर्ग गर्छन्, सबभन्दा बढी अहिलेका विकसित देशहरू मैले नाम लिनु परेन, सबैलाई थाहा छ, अमेरिका, चीन, जापान, अरू देशहरू जसले धेरै औद्योगिकरण, भारत, यी देशहरूसँग द्विपक्षीय वार्ता गरेर जुन हाम्रो कार्बन व्यापार छ नि, जसले हामीले आरम्भ गरिसकेका छौँ, अहिलेको सरकारले होइन, पहिलेकैले गरेका छौँ, हो त्यसबाट रकम पनि नेपालले केही त प्राप्त गर्न पनि थालिसकेका छ। यी सबै कुरामा ध्यान दिएर जहाँ जहाँ हिमाली श्रृङ्खलामा त्यसको नकारात्मक प्रभाव परेको छ, त्यहाँ हामीले तालहरूको पानी बाहिर निकाल्नु पर्ने हो कि, जहाँ हिमनदी पग्लिएर हामीलाई विनाश गर्ने अवस्था छ, त्यसको तल हाम्रो तल्लो तटीय क्षेत्रमा खास गरी नदी किनारहरूमा, खोला किनारहरूमा बसेका बस्तीहरूलाई हामीले त्यसको सामना गर्न सक्ने गरी वा स्थानान्तरण गर्न सक्ने गरी अन्तर्राष्ट्रिय समुदायको सहयोग प्राप्त गर्नुपर्ने हो कि, हाम्रा भौतिक संरचनाहरू, सड़क, पुलहरू हामीले कहीँ सुरुङ निर्माण गर्नु पर्ला त्यस्ता ठाउँमा, कहीँ हामीले जलवायु परिवर्तन त्यस्ता विस्फोटहरूबाट जोगिन सक्ने संरचना चाहिएलान्, त्यसको लागि अन्तर्राष्ट्रिय प्रविधि चाहिएला, रकम चाहिएला, त्यसको लागि सबै कुरामा ती देशहरूको सहयोग प्राप्त गर्ने गरी हाम्रो राजनीति कूटनीतिको परिचालन गर्नुपर्छ।
13: तर आज हाम्रो सम्बन्ध अन्तर्राष्ट्रिय जगतमा चाहिँ नेपालको सम्बन्ध कूटनीतिक पहल विश्वसँग, अहिले त विश्व त एकदम साँगुरो भइसकेको छ विज्ञान र प्रविधिले, अहिले त आर्टिफिसियल इन्टेलिजेन्सले झन् कृत्रिम बुद्धिमत्ताले विश्वलाई हल्लाइरहेको एउटा स्थिति छ, चीन अमेरिका चाहिँ आज कृत्रिम बुद्धिमत्ताका विषयमा चाहिँ छलफल गर्ने ठाउँमा पुगिसकेका छन्। हामी कस्तो कुन तहमा छौ कूटनीतिका हिसाबले? आज
12: हामी कूटनीतिमा यति कमजोर छौ कि अहिले भर्खरै यो सरकारले जुन विज्ञापन गर्यो, मैले विज्ञापन गर्ने बेला प्रश्न उठाएको थिएँ, यो विज्ञापन भनेको कूटनीति क्षेत्रमा राजदूत भनेको देशको झण्डा बोक्ने, देशको प्रतिनिधित्व गर्ने व्यक्ति भएको हुनाले अरू देशले राज्यको प्रणालीभित्र अनेक काम गरेर अनुभवी देशभक्त राष्ट्रप्रति कटिबद्ध व्यक्तिहरूलाई छानेर पठाउँछ। कुनै राजनीति नियुक्ति गर्न पर्यो भने पनि विगतमा धेरै लामो काम गरेका अनुभवी व्यक्तिहरू जसको राष्ट्रप्रतिको प्रतिबद्धतामा कुनै प्रश्न नउठ्ने गरी कुनै विवादमा नपरेका व्यक्तिहरू छान्छ। यो त्यस्तो प्रणालीलाई भत्काउने, आफ्ना मान्छे घुसाउने चाल नहोस् भनेर यो चाल पनि हुन सक्छ भनेर मैले सुरुमै उठाएको थिएँ। अहिले तपाईँले जस्तो नेपालको, नेपाल जस्तो मुलुकहरूको आफ्नो रक्षा भनेको महत्वपूर्ण कवच भनेको कूटनीति हो, किनभने हामीसँग त्यो सामरिक शक्ति पनि छैन, हामीसँग धन सम्पत्तिको शक्ति पनि छैन, जनशक्तिको त्यस्तो खालको बलियो प्रशिक्षित देशव्यापी पंक्ति पनि हामीसँग छैन, अलिक कम छ। त्यसो भएको हुनाले अहिले राजदूत नियुक्ति हेर्नुहोस् त, कतिपय व्यक्तिहरूको पृष्ठभूमि हेर्नुहोस्, कतिपय व्यक्तिहरूका बारेमा तपाईँ हेर्नुहोस्, मैले समाचार माध्यमबाट उहाँहरूका बारेमा जे जति कुरा पढे, कतिपय व्यक्तिहरू त जुन देशमा हुर्किएको भने पनि हुन्छ, जहाँ पढेको लेखेको, जहाँ जुन देशलाई सहयोग गरेको त्यही देशमा राजदूत बनाइएको छ। अब त्यस्ता व्यक्तिले ती देशसँग उनीहरू, ती देशहरूको त स्वार्थ छ, उनीहरूले कार्बन उत्सर्जन गर्छन्, जस्तो अमेरिकाकै राष्ट्रपतिले यसको यो बेकारको कुरा हो भने, उहाँ त अन्तर्राष्ट्रिय यो जलवायु परिवर्तन सम्झौताबाट पनि अमेरिका वर्तमान राष्ट्रपति आइसकेपछि पछि हटिसकेको छ नि। अनि त्यस्ता व्यक्तिले गएर ती देशको नीतिसँग अलिकति कुरा फरक हुने गरी नेपालको स्वार्थमा कुरा गर्न सक्छन्। यदि कुनै व्यक्ति कसैको घरमा कसैको स्वार्थ अनुरूप हुर्केको छ भने त्यही घरमा त्यो व्यक्तिलाई राखिदिएर त अर्को घरको हितको बारेमा त्यहाँ साधना गर भनेर कतिको सक्ला? यो धेरै दुःखको कुरा हो। यसबाट नेपालको कूटनीति कति कमजोर, स्वार्थ प्रेरित र अझ अहिले त पश्चिममा स्वार्थहरूको प्रभावमा परेका गैरकारी संस्थामा काम गरेका व्यक्तिको बाहुल्य छ। हेर्नुहोस् न, राजनीति यस्तो हुन्छ। यो भनेको यो कुनै देशले गर्छ यस्तो? अहिले कूटनीतिको इतिहासको अध्ययन पनि त गर्नु पर्यो राज्य चलाउने मान्छेले, र विगतमा जेसुकै होस् र विगतमा उहाँहरूले द ग्रिजनको प्रतिवेदन अनुसार विभिन्न संस्थाहरूबाट जो नेपालमा गडबडी मचाउने, विध्वंस मचाउने, एउटा शक्तिशाली देशको स्वार्थ पूर्ति गर्नको लागि यहाँ अनुसन्धान गराउनेदेखि लिएर अनेक प्रकारका क्रियाकलाप गरेर हस्तक्षेप गर्ने, आफ्नो सामरिक स्वार्थ पूरा गर्ने काममा ल कतिपय व्यक्ति उहाँहरू विगतमा त लाग्नुभयो। अब सरकारमा पुगेपछि त ल विगतमा त आफ्नो स्वार्थको लागि गरिहाल्यौं, अब छोडौं, यो मातृभूमि प्रति हामी प्रतिबद्ध हौं भनेर सोच्नु पर्यो नि। तर राजदूत नियुक्तिमा त्यस्तो देखिँदैन, प्रतिबिम्बित हुँदैन। अनि सबै गैर सरकारी संस्थामा काम गरेका, पश्चिमा मुलुकहरूका अनेक संस्थामा काम गरेका मान्छेको बाहुल्य बनाएर अनि नेपालको स्वार्थको हितको रक्षा हुन सक्छ भनेर हामी कल्पना गर्न सक्छौ? अनि संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तन भनेर त्यहाँ रोदन गरेर मात्रै उपलब्धि हुन्छ र? उहाँका भन्दा बलिया शब्दमा पहिलेका प्रधानमन्त्री, हेर्नुहोस् न त्यहाँ भाषण, मेरै हेर्नु होला त्यति बेला मैले बोलेको, त्यहाँ बोलेर मात्रै त प्राप्ति हुनेवाला छैन। त्यसकारण म वर्तमान सरकारलाई के सुझाव दिन चाहन्छु भने, हाम्रो कूटनीति कमजोर बनाइएको छ, नबनाउनुहोस्। यो देशको स्वार्थमा हितमा काम गरेका प्रमाणित देशभक्तहरू लामो समयसम्म अन्तर्राष्ट्रिय जगतसँग आफ्नो हितमा काम कुरा गरेर खारिएका मानिसहरूको अनुभव, उहाँहरूको जानकारी सूचना लिनुहोस्। ज्ञानहरूबाट लिँदा मान्छे सानो हुँदैन, नबुझेको कुरा बुझ्यो चाहिँ गर्दा मूर्ख हुन्छ मान्छे, त्यसो नगरौं। र बरु यो तपाईँहरूलाई चाहिँ यो द ग्रेजोनको जुन कुरा आरोप आएको छ, एउटा न्यायिक उच्च स्तरीय छानबिन गठन गर्नुहोस्। तपाईँहरू निर्दोष हुनुहुन्छ भने अमेरिकालाई वक्तव्य दिएर वा पत्र लेखेर प्रतिवाद गर्नुहोस्। अनि त्यो नगर्ने, अनि भरत दाहाल जस्ता यो बारेमा बोल्ने अरू कुनै व्यक्तिलाई नेपालको संविधानले दिएको अधिकारलाई कुल्चेर थुनेर अनि नेपालको गरिमा उच्च हुन्छ, कुटनीति बलियो हुन्छ भनेर यस्तो खालको यो स्वयं कल्पना कसैले पनि नगरौं।
13: हस्, रक्षा यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
12: धन्यवाद, नमस्कार।
13: नेकपाका नेता डाक्टर भीमराव आधानी श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
14: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: आपको एकमात्र डीटीएच सेवा डिश
1: हो खुशी को कनेक्शन हेरा हेरा संसार कत्रो हाथ में अटने जादू जत्रो समाचार अफ वर्ल्ड मेट्रो सब हाम्रो पात्रो
2: नेपाल मा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: Access to all.
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हरेक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो नेपाली रेडियो
2: हरो विषय में सारो बहस नेपाली बहस यस नेपाली बहस का साथ में प्रीति तैयारी चाउ चाउ
3: ग्लोबल आईडी बैंक सबै का लागि बैंक
4: डिस होम इंटरनेट यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का हुनुहुन्छ। खड्काजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धन्यवाद।
4: नेपाली कंग्रेसको महाधिवेशन, ओडा अधिवेशन, त्यसै गरी पालिका अधिवेशन चलिरहेका छन्, तर यो बाढ़ी पहिरो यो क्रमले चाहिँ केही त्यसलाई असर गरेको छ, वर्षाले केही असर गरेका छ कि वा निर्धारित कार्यतालिकामै चलिरहेछ?
5: अब यस्तो छ, अहिले अब त्यहाँनिर देशभरिको 6743 ओडा अधिवेशनहरू टोटल रूपमा सम्पन्न भएका छन्। तराईका एउटा दुईटा जिल्लामा त्यहाँनिर केही ओडाहरू बाहेक सम्पूर्ण सम्पन्न भइसक्यो, शान्तिपूर्ण, ज्यादै ठूलो उत्साहपूर्वक सम्पन्न भएको छ। त्यसपछि पालिकाहरूमा त्यहाँनिर 753 मध्येमा अब हिजोसम्म त्यहाँनिर काठमाडौँको र ललितपुरको पनि र भक्तपुरको पनि लगभग हिजो बेलुकासम्म रिजल्ट आइसक्यो होला, मैले अहिले त्यहाँनिर अपडेट भएको छैन। अब पालिकाहरूको पनि धेरै सिद्धिसकेको छ। अब अहिले त्यहाँनिर देशमा त्यहाँनिर अहिले यो मौसमको यो बर्बादी छ, मौसम ज्यादै ऊ छ। अहिलेसम्म मैले त्यहाँनिर सबै साथीहरूसँग मुलुकभरिका जस्तो अब त मैले स्याम्पलिङ रूपमा त्यहाँनिर ताप्लेजुङमा सम्पर्क गरेका छु, इलाममा सम्पर्क गरेका छु, यतै डोटी बैतडीतिर सम्पर्क गरेका छु। त्यहाँ पनि केही साथीहरूले जस्तो अब तपाईँलाई भन्नुपर्दा यहाँ मौसमको यस्तो प्रतिकूल छ, कालीकोटमा चाहिँ पानी नै परेको छैन भन्ने पनि छ। त्यसले गर्दा मैले त्यहाँनिर तालिका त्यहाँनिर तलमाथि गरेको छैन, तर मैले त्यहाँनिर जुन ठाउँमा अप्ठ्यारो पर्छ, मौसमको यस्तो अप्ठ्यारो पर्यो भने तपाईँहरूको आफ्नो सुविधा अनुसारको 10 गते गर्ने चुनावलाई तपाईँले त्यहाँनिर 11 गते, 12 गते, 13 गते कुन दिन हुन्छ आफ्नो सुविधा अनुसारको गर्नुहोस्। अब त्यहाँभन्दा अगाडि चाहिँ नबढाउनुहोस्, तर अहिले तालिका चाहिँ परिवर्तन नगरिहालौँ। एक ठाउँमा त अब कुनै ठाउँमा चुनाव हुन सक्छ, जस्तो अब काठमाडौँ उपत्यकामा भोलि जुन त्यहाँनिर क्षेत्रीय अधिवेशन छ, केन्द्रीय प्रतिनिधिहरू आउँछन्, यो काठमाडौँमा त हरेक ठाउँमा चाहिँ चुनाव त गर्न सकिन्छ नि त। अनि किन चाहिँ
4: अधिवेशन भोलि छ, सबै ठाउँमा हुन सक्छ त त्यसो भए?
5: होइन, त्यसैले मैले तपाईँलाई भने नि सबै ठाउँमा हुन्छ, अब तर सुविधा अनुसारको कुनै ठाउँमा चाहिँ बाढी पहिरो आयो, मौसमले साथ दिएन, ज्यादै भयो भने 10 गतेको सट्टामा उहाँहरूको सुविधा अनुसारको 11 गते भएन भने 11 गते गर्नुहोला, 12 गते गर्नुहोला, 13 गते गर्नुहोला। फेरि चाहिँ तपाईँलाई हामीले एउटा कुरा बुझ्नुपर्छ के भने, हाम्रो यहाँ काठमाडौँमा बसेर अमेरिकाको कुरा गर्छन्, नेपालमा बस्छन्, म मेरो सधैँभरि भनाइ, अब हामी काठमाडौँमा बस्छौँ, यहाँ त्यहाँनिर सबै कहाँ के भयो भन्छौँ, अब पहाडमा त्यहाँनिर चुनाव गर्न पनि त गाह्रो छ नि त। 7 गतेको हामीले पालिकाको चुनावको लागि बोलायौँ, अब कोही मान्छे चाहिँ पहाड़का जिल्लाहरूमा चाहिँ 2 दिन 3 दिन चाहिँ हिँडेर चाहिँ सदरमुकाम आएर चुनावमा भाग लिनुपर्ने हुन्छ, अति मान्छे चाहिँ 100-150 मान्छेलाई त्यो जो नेता भनेर चुनावमा भाग लिइरहन्छ तिनलाई 3-4 दिनसम्म उहाँहरूलाई राख्नलाई पनि गाह्रो, उहाँलाई चाहिँ खर्च बिहोर्न पनि गाह्रो, त्यस्तो अवस्था पनि हुन्छ नि। त्यसले गर्दा हामीले भौगोलिक रूपलाई पनि ध्यान दिएर आफ्नो सुविधा अनुसारको गर्नुहोस् भनेर भनेको छु मैले।
4: अब यसले केन्द्रीय महाधिवेशनमा त केही फरक नपर्ला नि होइन?
5: होइन, केन्द्रीय महाधिवेशनमा त तपाईँलाई फेरि पनि दोहोऱ्याएर भन्छु, केन्द्रीय महाधिवेशन त 16 गतेदेखि 19 गतेसम्म जुन भनेको छ, त्यसमा चाहिँ हामी नेपाली काँग्रेसका मान्छे संवैधानिक सर्वोच्चता मान्ने, विधिको शासन मान्ने, सर्वोच्च अदालतको त्यहाँनिर फैसला, सर्वोच्चको निर्देशन, सर्वोच्च अदालतको त्यहाँनिर आदेश मान्ने मान्छे भएको हुनाले सर्वोच्चको आदेशमै त्यहाँनिर 16 देखि 19 सम्मको कार्यतालिका बनेको अधिवेशन हुने हो भनेरै बोलिसकेपछि सर्वोच्चको फैसलालाई हामी त अन्यथा गर्नै सक्दैनौँ नि।
4: तर अब कतिको उत्साह छ, एउटा पंक्ति फेरि यतापट्टि छुट्या पनि छ, देउबा पक्ष संस्था पनि इतर पक्ष उहाँहरू त्यहाँ पनि केही फेसहरू छुटेका छन्, अब जिल्लाहरूमा वा चाहिँ अहिलेसम्मको तपाईँको आकलनमा चाहिँ के कस्तो खालको रिपोर्टिङ छ? सबै ठाउँमा राम्रै छ, सौहार्द छ, सबै यतैतिर पल्टिएका छन्, फर्किएका छन्?
5: होइन, अहिलेसम्म अब अब शेरबहादुर दाई भनेको चाहिँ आदरणीय नेता हो, त्यत्रो चाहिँ देश हाँकेर आएको, धेरै काम गरेको मान्छे हो, त्यसमा त उहाँलाई आदर गर्नुपर्छ, सत्कार गर्नुपर्छ, त्यसमा विवादै भएन होइन। तर अब अहिलेको गतिविधि जस्तो डडेलधुरा त हो नि उहाँको होइन, डडेलधुरामै चाहिँ गाभि पालिकादेखि वडादेखि सम्पूर्ण चुनाव चाहिँ सम्पन्न शान्तिपूर्ण रूपले भयंकर चाहिँ पार्टिसिपेन्टको रूपमा सम्पन्न भएको छ। अब चाहिँ यो चाहिँ भोलिको चाहिँ अधिवेशन पनि उहाँहरूको चाहिँ मतदान अधिकृतहरूले मलाई फोन गरेर चाहिँ यहाँ रोक्नु पर्दैन, पानीको त्यस्तो समस्या छैन, पानी बढ़ी आएको छैन, हामी 10 गतेको चुनाव सम्पन्न गर्न सक्छौं भनेर रिपोर्ट गरिरहनु भएको छ। कुनै पनि जिल्लामा कुनै पनि चाहिँ पालिकामा त्यहाँनिर कुनै पनि साथीहरूले हामीलाई अवरोध भयो, यहाँ चाहिँ यस्तो मान्छे उपस्थित भएनन् भन्ने छैन, सम्पूर्ण ठाउँमा उपस्थित पनि त्यत्तिकै छ आएको छ। अब तर पत्रकार साथीहरूलाई त्यहाँनिर एउटा कुरा चाहिँ निवेदन गर्न सक्छु गर्नुपर्छ मैले भन्ने लाग्छ। अब देउवा समूहको नेपाली काँग्रेस भन्नुहुन्छ, अब देउवा अहिले त्यहाँनिर उहाँ त आदरणीय नेता हो, मर्यादा गर्नुपर्छ, उहाँ त अहिले काँग्रेस भनेर भन्न त मिलेन नि। अब त्यो कि त त्यहाँनिर संविधान नै मान्दिन, विधान नै मान्दिन भन्नु पर्यो, विधानले पनि उहाँलाई त्यहाँनिर अहिले चाहिँ त उहाँ फेरि उम्मेद्वार पनि बन्न पाउनुहुन्न, उहाँको 2 कार्यकाल सिद्धिसक्यो, अनि अहिले कसरी चाहिँ उहाँले त्यहाँनिर म चाहिँ अहिले त केटकेटी खेलेको चाहिँ पहिला त्यहाँनिर स्वस्थानी पर्दाखेरि के अरे सती देवीले त्यहाँनिर समुद्रको किनारा गएर त्यहाँ बालुवा उठाएर ल्याएर सेल पकाए जस्तो हो र भने।
4: ए त्यसो भए अहिले देउवालाई चाहिँ कंग्रेसले चाहिँ चिन्दैन होइन, त्यो आधिकारिक
5: होइन, अब कांग्रेसले चिन्ने कुरै भएन नि। कांग्रेस भन्नको लागि त संविधान र कानून बनाउनु नै हुनु पर्यो, संविधानले चिन्दैन, कानूनले चिन्दैन, अनि कसरी हुन्छ त भने।
4: ए भनेपछि अब देउवालाई वा देउवा पक्षलाई चाहिँ नेपाली कंग्रेसको इतर पक्ष भन्न पाइएन, अब यो महाधिवेशनको घोषणा
5: होइन, त्यो इतर पक्ष नै भन्न पाएन, अहिले पनि हुँदैन, किनभने तपाईँको अधिवेशन भइसक्यो, त्यो अधिवेशनलाई चाहिँ निर्वाचन आयोगले अपडेट गरिसक्यो, अहिले चाहिँ तपाईँको निर्वाचन आयोगमा तपाईँको चाहिँ देउवा भनेर चाहिँ कहीँ सभापति लेख्या छ भने देउवा त हुनुहुन्न,
4: नवीकरण गर्नुभएको छैन र क्रियाशील सदस्य त
5: देउवा हुनुहुन्न, त्यसै गरी चाहिँ तपाईँको उहाँलाई चाहिँ अहिलेको कार्य समितिको न त्यहाँ अपडेट छ, अहिलेको विधान चाहिँ जुन छ त्यो संशोधित विधान छ, त्यो विधान चाहिँ निर्वाचन आयोगमा दर्ता छ, निर्वाचन आयोगले हामीलाई विधानमा छाप लगाएर दिएको छ, त्यो छाप लगाएर दिएको विधानभन्दा बाहेकको चाहिँ निर्वाचन गर्ने नै हुन्छ र भने।
4: होइन, उहाँको क्रियाशील सदस्यता नवीकरण छैन त्यसो भए प्रेम सर,
5: होइन त्यो त उहाँले क्रियाशील सदस्यता नवीकरण गर्ने कुरा हो, त पुष मसान्तभित्र नवीकरण गरेको मान्छेलाई सबै नवीकरण गरिदिने त भनेकै छ नि, तर त्यो नवीकरण गर्नलाई उहाँले चाहिँ अवसरता गर्नु पर्यो, त्यो बाहुनेको एनसीआईडी चाहिँ प्राप्त गर्नु पर्यो, एनसीआईडी प्राप्त गरेको छैन भने त कसरी हुन्छ त।
4: ए भनेपछि अब नेपाली कंग्रेसको आधिकारिक प्यानल गगन कुमार थापा र इतर पक्ष नेपाली कंग्रेस होइन,
5: आधिकारिक नै होइन, गगन कुमार थापा अहिले नेपाली कांग्रेसको सभापति हो,
4: भने चाहिँ अब देउबा पक्षलाई चाहिँ कसरी मिलाउन सकिन्छ त्यसो भए पार्टीमा।
5: होइन, त्यो चाहिँ तपाईँको अहिले देखिरहनु भएको छ त होइन, अस्ति मात्रै रामहरी त्यहाँनिर मिन विश्वकर्मा दिना दिदीहरू सबै चाहिँ लाइन लाएर त्यहाँनिर नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा गएको तपाईँकै मिडियाले देखाएको मैले देखाएको थिएँ।
4: र जाँदा जाँदा केन्द्रीय महाधिवेशनमा मतदान चाहिँ कहिले हुन्छ र कहाँ हुन्छ।
5: होइन, मतदान त चाहिँ तपाईँको यो चाहिँ अहिले टुनी खेलमै चाहिँ 21-16 गतेको उद्घाटन टुनी खेलमै हुने हो, त्यसपछि मतदानहरू चाहिँ 15-17 यिनीहरू चाहिँ एकेडेमी र राष्ट्रिय सभागृह भिरगुटी मण्डप तीनै ठाउँमा चाहिँ बुक गरेको छौँ, तीनै हुन्छ।
4: हस्, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
5: हस्, धन्यवाद।
4: आदरणीय श्रोता, उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। आदरणीय श्रोता, यो सँगै नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेक को 200 Mbps इंटरनेट 7 महीना को लागि मात्र रु 5,700 मा। साथ ही क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी HD र SD टीवी च्यानल हरु, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेक मा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरु लागू हुने छन्।
3: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्म को निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 0157912222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: रेडियो NRN 99.1

0: हरि शरण म लक्ष्मी भुसाल सुनिराछु रेडियो एनआरएन 99.1।
1: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्सी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भो बोला दाई, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

Radio NRN 99.1 समयको ख्याल राखौं 8 बज्यो।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852-57-92, 9842-59-7549, 9842-23-562, 9842-25-25-05

सिवरा फूड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीवाला फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: गर्छौ मसँग काठमाडौँ जान्छौ
1: धोका त दिनुहुन्न नि
0: जिन्दगीभरि साथ दिन्छु

डर लागे कसैको ज्यान दाउमा राख्दै छौ। ऊ पनि म जस्तै त हो नि, झन् उसले त तपाईँलाई विश्वास गरेको छ। कसैको विश्वास त नहुँदैन।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-42-89-72 प्रहरी चौकी बिराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: पाथीवाला फूड प्रोडक्ट का उत्पादन भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाउ सधैं रमाऊ पाथीवाला फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधवार मोरङ प्रोप्राइटर रमन कार्की
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
5: पवित्र जल सुन्दर हरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलैपुर मोरङ मोबाइल नम्बर 98-421-84-444 98-10-54-53-53 पवित्र जल भएपछि म त ढुक्क छु तपाईं नि

स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुजैली।

0: खेल सम्झौता डिजिटल प्राइवेट लिमिटेड।
1: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ?
0: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रूपमा क्रियाशील एक सफल म्युजिक कम्पनी
1: विशेषताहरू
0: आफ्नै प्रोडक्शन हाउस भएको
1: आफ्नै टेलिभिजन कार्यक्रम
0: नृत्य प्रशिक्षणका लागि आफ्नै कला केन्द्र
1: आफ्नै युट्युब च्यानल भएको साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर भिडियो निर्देशन छायाङ्कन रेकर्डिङ मिक्सिङ एडिटिङ कार्यका लागि सम्झनुहोस्
0: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
1: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि म्युजिक भिडियो निर्माणको लागि युट्युब फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
0: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
1: नव प्रतिभाका लागि विशिष्ट स्थान थप जानकारीको लागि
0: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
1: प्रबन्ध निर्देशक नन्दराम परियार फोन नम्बर 98146906726। हामी छौ तपाईँको सेवामा।

को पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो शहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। साथीभरा फुड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे म रङ प्रोप्राइटर रमन कार्की।

0: नमस्ते, म इन्जिरा रेग्मी।
1: नमस्ते, म सुनिल कटुवाल।
0: हाम्रो नयाँ गीत ताराबाजी कपुरी कटु आइसकेको छ।
1: आशा छ हजुरहरूले धेरै मन पराइदिनु हुनेछ।
0: हेरेर कस्तो लाग्छ फिडब्याक दिनुहोला। थ्याङ्क यू।

0: कोही बेर
1: के त्यो चस्मा के छ जुन ममा छैन आसमा खाली त्यसलाई मात्र साइड हान्छ
2: ब्रो चस्मा
3: भोलिदेखि म पनि चस्मा हराउँछु
2: ल ल
1: ए आसमा तिमीले तिमी हाम्रो साथमा
4: लिसन बॉयज जसले मलाई त्यो चस्मा मिलाउँछ नि त्यसको लागि एउटा स्पेसल सरप्राइज
1: कस्तो सरप्राइज
4: I'll let you know later. Let's go, girls.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: महासञ्चार प्रस्तुत गर्दछ सबल अनि विश्वसनीय ब्याङ्क शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

प्रडक्टका उत्पादनहरू भुजिया, दाल मोट, मटर फ्राई, चिप्सको सफलता पछि चादनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाउ, सधैँ रमाऊ। साथीभरा फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ, प्रोप्राइटर रमन कार्की।

0: अपाङ्ग हुने रहर कसैलाई पनि हुँदैन।
1: त्यसैले अपाङ्ग भएका व्यक्तिलाई सपाङ्गलाई जस्तै माया गर्न सिकौं।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिका दमकल फोन नम्बर 021-545-6066 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-545-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

कम्पनीद्वारा फूड प्रोडक्टका उत्पादनहरू भुजिया दाल मोठ मटर फ्राई चिप्सको सफलतापछि चादनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीवाला फूड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

जैविक सम्बन्धी सुन्दर हरिचा नगरपालिकाको जानकारी मूलक जनहितमा जारी सन्देश। रेबिज संक्रमित जनावरको टोकाईबाट सर्ने प्राणघातक भाइरल रोग हो। यस प्राणघातक रोगले मस्तिष्कमा असर पुर्याउनेछ। यदि रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरूद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बच्ने? रेबिज रोग लाग्नबाट बच्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बच्नुपर्छ। कुकुरको टोकाईबाट बच्न निम्न कुराहरू ख्याल गर्ने। सुतिरहेको कुकुरलाई फकाउँदै नछुने, लातले नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने र नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने, अनिवार्य रूपमा घर पालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरूद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हौ। सुन्दर हरिचा नगरपालिका, मोरङ।

पवित्र जल सुन्दर हरैचा एघार बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं आफ्नो र परिवारको स्वास्थ्यको

0: Más daño con mi carnaval, pirle, con mela, con el aire, con hombre, pirat, su cochipian, churi, ya, payo, ti, computer, quinta, anduque, to pancha, tal, y autuche. Bueno, que vean, manengone, con hambre, con amo, no, no, no, no, computer, dikri, gorne, shikaune, animarmat, gorne, Nepal, que number one, haru, and sato, education center, on you. Of CPN, mata, computer, paunuka, sate, computer, shikaune, ok, cotton, dikri, halima, gorma, bigro, gorme, bank, way, away school, apis, dun, and sostama, bigro, they are up on only subida, pinch, are juicy. English language, kachaku, win, bivasta, hoi, computer, laptop, printer, photocopy machine, intercom system, inverter, solar system, a inverter, battery, pani, pincha, क्यामरा र भर पर दो इंटरनेट पर नहीं पर जोड़ी चाहता हूँ आमा मुझे लागे लागे अब ताल नो बेताल महीडर फिर दुका पाईएला नहीं जूसी अब ये फोन नंबर सुनने 21 545 7 8 7 98 4 20 35 541 अब होयो अब गुड वेरी गुड वेरी गुड
1: जेबी संबंधी सुंदरहारी का नगर पालिका को जानकारी मूलक जनहित में जारी संदेश रेबिस संक्रमित जनावर को टोकाईबाट सर्ने प्राणघातक भाइरल रोग हो यस प्राणघातक रोगले मस्तिष्कमा असर पुर्याउने छ यदि रेबिस संक्रमित जनावरले टोकेमा के गर्ने टोकेको घाउमा 15 मिनेटसम्म साबुन पानीले सफा गर्ने त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिस विरुद्धको खोप लगाउने स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने रेबिसबाट कसरी बच्ने रेबिज रोग लाग्नबाट बच्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बच्नु पर्छ कुकुरको टोकाईबाट बच्न निम्न कुराहरू ख्याल गर्ने सुतिरहेको कुकुरलाई फकाउँदै नछुने लातले नहान्ने कुकुर रिसाएको बेला नजिक नजाने कुकुरले खाना खाइरहेको बेला नजिक नजाने र नछुने कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने अनिवार्य रूपमा घर पालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिस विरुद्धको खोप लगाऊ रेबिस बारे जानौ र सचेत हौ सुन्दर हरिचा नगरपालिका मोरङ

जैविक सम्बन्धी सुन्दर हरिचा नगरपालिकाको जानकारी मूलक जनहितमा जारी सन्देश। रेबिस संक्रमित जनावरको टोकाईबाट सर्ने प्राणघातक भाइरल रोग हो। यस प्राणघातक रोगले मस्तिष्कमा असर पुर्याउनेछ। यदि रेबिस संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिस विरूद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिसबाट कसरी बच्ने? रेबिज रोग लाग्नबाट बच्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बच्नुपर्छ। कुकुरको टोकाईबाट बच्न निम्न कुराहरू ख्याल गर्ने। सुतिरहेको कुकुरलाई फकाउँदै नछुने, लातले नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने र नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घर पालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिस विरूद्धको खोप लगाऊ। रेबिस बारे जानौ र सचेत हौ। सुन्दर हरिचा नगरपालिका मोरङ।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

नेताको अत्यन्तै जरूरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौं। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दरहरिचार नगरपालिका नगर कार्यपालिकाको कार्यालय विराट चोक मोरङ।

पालिकाको अत्यन्तै जरूरी सूचना। रेबिज एक संक्रमित जनावरको टोकाईबाट सर्ने चार घातक भाइरल रोग हो जसले मानिसको मस्तिष्कमा असर पुर्याउँदछ। रेबिज संक्रमित जनावरले टोकेमा के गर्ने? टोकेको घाउमा 15 मिनटसम्म साबुन पानीले सफा गर्ने, त्यसपछि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरूद्धको खोप लगाउने, स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने। रेबिजबाट कसरी बस्ने? रेबिज रोग लाग्नबाट बस्न कुकुर लगायत जंगली जनावरको टोकाईबाट बस्नु पर्दछ। कुकुरको टोकाईबाट बस्न निम्न कुराहरू ख्याल गरौ। सुतिरहेको कुकुरलाई हकाउँदै नछुने, लात नहान्ने, कुकुर रिसाएको बेला नजिक नजाने, कुकुरले खाना खाइरहेको बेला नजिक नजाने, नछुने, कुकुरले पछ्याउँदा नदौडी शान्त भई उभिने, नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्ने। अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाह बमोजिम रेबिज विरूद्धको खोप लगाऊ। रेबिज बारे जानौ र सचेत हो। सुन्दरहरिचार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, विराट चोक, मोरङ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: आज विक्रम सम्मत 2083 साल असोज 10 गते शनिबार भाद्र शुक्ल पूर्णिमा 26 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै जीवन भण्डारीको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: वर्षाका कारण 25 भन्दा बढ़ी जिल्लामा यातायातमा रोक। प्रधानमन्त्री बालेन्द्र शाहले विश्व मंचमा उठाए जलवायु न्यायदेखि विश्व व्यवस्थासम्मका मुद्दा। नेपालको विपद विश्वकै लागि चेतावनी। र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो र कटान। कृष्णवीर लगायतका सड़क खण्ड अवरूद्ध लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको बाढ़ीमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण गरिने शीर्षकको शुभ समाचार।
1: सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर 5 घुरकौलीमा रहेको द्वन्द पीड़ित बाल गृहले भोटेकोशी बाढ़ीमा परेर अभिभावक गुमाएका 25 जना बाल बालिकाको संरक्षण गर्ने भएको छ। चेतना सन्देश नेपालद्वारा संचालित बाल गृहले पत्रकार सम्मेलन आयोजना गरी प्रलयकारी भोटेकोशी बाढ़ीपछि अभिभावक विहीन भएका 25 जना बाल बालिकाको पालन पोषणको जिम्मेवारी लिने घोषणा गरेको हो। भोटेकोशी बाढ़ीबाट देशले ठूलो क्षति बेहोरेको अवस्थामा आफूहरूले पनि संस्थागत रूपमै निर्णय गरी बाढ़ी पीड़ित 25 जना बाल बालिकालाई बाल गृहमा ल्याएर संरक्षण गर्ने निर्णय गरेको बाल गृहका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो। बालगृहमा अहिले पनि अभिभावक विहीन 28 जना बाल बालिकालाई पठन पाठन सहित आश्रय दिएर राखिएको छ। बाढ़ीपछि देश विदेशबाट सहयोग प्राप्त भइरहेको अवस्थामा आफूहरूले पनि बालगृहको क्षमता अनुसार बाढ़ीमा परेर अभिभावक गुमाएका 25 जना बाल बालिका ल्याएर संरक्षण गर्ने निर्णय गरेको अध्यक्ष लामाले बताउनुभयो। बाढ़ीबाट अति प्रभावित रसुवा धादिङ र नुवाकोट जिल्लाका बाल बालिका ल्याउन जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत प्रक्रिया अगाडि बढ़ाइएको बालगृहका अध्यक्ष लामाले जानकारी दिनुभएको छ।
4: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
6: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
7: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
8: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
7: हामीले राजा च्याउ त्यसै भनेको हो र।
2: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालमा वर्षा बढ़ेपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिममा रहेका 25 जिल्लामा 2 दिन यातायात सञ्चालन नगर्न आग्रह गरेको छ। प्राधिकरणले शुक्रबार साँझ जारी गरेको सूचना अनुसार शुक्रबार र शनिबार कड़ाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लामा अत्याधिक वर्षाको सम्भावना रहेको जनाएको छ। ती जिल्लालाई रातो रंगले संकेत गरी यातायात सञ्चालनमा रोक लगाइएको समेत जनाइएको छ। उच्च जोखिममा रहेका जिल्लामा सुदूरपश्चिमका दार्चुला, बचाङ, बाजुरा, कैलाली र कञ्चनपुर तथा कड़ालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेत छन्। त्यस्तै लुम्बिनीका प्युठान, दाङ, रूपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकीका मनाङ, मुस्ताङ, गोर्खा, लमजुङ र स्याङ्जा उच्च जोखिममा रहेका छन्। प्राधिकरणले अन्य 30 जिल्लामा पनि धेरै वर्षाको सम्भावना रहेको भन्दै रातको समयमा यातायात सञ्चालन नगर्न निर्देशन दिएको छ। सुन्तला रंगले संकेत गरिएका जिल्लामा दिउँसो यातायात सञ्चालन गर्ने वा नगर्ने निर्णय स्थानीय मौसम र सड़कको अवस्था हेरेर जिल्ला मनसून प्रतिकार्य कमाण्ड पोस्टले गर्ने समेत जनाइएको छ। बाँकी 22 जिल्लामा तुलनात्मक रूपमा

0: कम वर्षाको सम्भावना रहे पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। ती जिल्लामा कोशी र मध्य प्रदेशका जिल्ला सँगै बागमतीका मकवानपुर र सिन्धुली समेत रहेका छन्। लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो, तराईमा डुबान तथा नदी र खोलामा आकस्मिक बाढ़ी आउने जोखिम रहेकाले अत्यावश्यक काम बाहेक यात्रा नगर्न आग्रह गरिएको छ। नेपाल प्रहरीले पनि विभिन्न जोखिमयुक्त राजमार्गमा अत्यावश्यक बाहेक रात्रिकालीन आवागमनमा रोक लगाएको छ। यात्रा गर्ने पर्ने अवस्थामा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरीबाट सड़कको पछिल्लो अवस्था बुझेर मात्र निस्कन, बाढ़ी आएको खोला पार नगर्न तथा पहिरोको जोखिम रहेका सड़क खण्डमा सवारी नरोक्न समेत सुझाव दिएको छ। त्यस्तै तनहुँको ब्यास नगरपालिका 22 घाँसीकुवा स्थित पृथ्वी राजमार्गमा खसेको पहिरो हटाएर यातायात सेवा पुनः सञ्चालन गरिएको छ भने अविरल वर्षाका कारण शुक्रबार साँझ करिब हिलोसहितको लेदो खस्ता नम्बर नखुलेको एउटा मोटरसाइकल समेत क्षति भएको बताइएको छ।
1: यसै गरी निरन्तरको वर्षाका कारण काठमाडौँको लाइफ लाइनका रूपमा रहेको पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरो र सड़क कटान हुँदा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ। राजमार्गको धादिङ खण्डमा पर्ने जहरे खेत, बांगे र रातमाटे क्षेत्रमा पहिरो खसेको छ भने धादिङको मलेखुदेखि चितवनको मुगलिङसम्म मात्रै 8-9 स्थानमा साना ठूला पहिरो गई बाटो पूर्ण रूपमा अवरूद्ध भएको छ। विशेष गरी यो सड़क खण्डको सबैभन्दा संवेदनशील मानिने कृष्णभीर क्षेत्रमा पुनः पहिरो खसेपछि सर्वसाधारण र प्राविधिक टोलीको ध्यान त्यसतर्फ केन्द्रित भएको छ। कृष्णभीरमा माथिबाट पहिरोको मुख्य भाग खस्न थालेको छ भने लेदो सहितको पहिरो निरन्तर झरिरहेको छ। सड़कको तल्लो भागमा रहेको करिब 15-20 मिटर लामो पुरानो ग्याबिन वाल पूर्ण रूपमा भत्किएको छ। ग्याबिन भत्किएपछि सड़कको डिल सोल्जर साँगुरो बनेको र माथिबाट निरन्तर लेदो खसिरहेकाले तत्काल पहिरो पन्छाएर सवारी सञ्चालन गर्न कठिनाई भइरहेको निर्माणाधीन सड़क आयोजनाका प्रोजेक्ट कोअर्डिनेटर ईश्वर नेपालले बताएका छन्। माथिबाट लेदो खसिरहेकाले अहिले सफा गर्न कठिन छ, तर पानी रोकिएर अहिलेकै अवस्थामा रहेमा पहिरो पन्छाएर एकतर्फी सञ्चालन गर्न सकिन्छ। नेपालले भने तल्लो ग्याबिन वाल खसेको भए पनि सड़कको मुख्य भाग भने कटान हुनबाट जोगिएको छ। त्यसै गरी ज्यामिरे घाटमा 2-3 ठाउँमा पहिरो खसेर बाटो ठप्प भएको छ भने जोवाङ खोला नजिकै माथिबाट ठूला ढुङ्गा खस्दा सड़क अवरूद्ध छ। उता चितवन खण्डको धारापानी भन्ने स्थानमा भने तलबाट 15-20 मिटरसम्म बाटो धासिएकाले सड़क एकतर्फी मात्र बनेको छ। सड़क आयोजनाका अनुसार निरन्तर वर्षा भइरहेकाले आज तत्काल सड़क खुलाउन सक्ने अवस्था छैन। यद्यपि वर्षा रोकिएको खण्डमा पहिरो पन्छाएर एकतर्फी रूपमा भए पनि सवारी साधन सञ्चालन गर्ने प्रयास गरिने जनाइएको छ। 10 भदौको भोटेकोशी बाढ़ीपछि त्रिशुली नदीमा आएको बाढ़ीले भित्ता कटान गर्दा 14 भदौमा कृष्णभीर सड़क खण्डमा पहिरो गएको थियो। भाँसिएको सड़क खण्डमा नयाँ ट्र्याक खोलेर 18 दिनपछि असोज 1 गतेदेखि सड़क सञ्चालनमा ल्याइएको थियो, तर अहिले फेरि अवरूद्ध भयो। पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो र कटान, कृष्णभीर लगायतमा सड़क अवरूद्ध, कान्तिपुरमा समाचार छापिएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको बाढ़ीलाई जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय व्यवस्था सम्बन्धी विषयलाई केन्द्रमा राखेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नुभएको छ। न्यूयोर्कमा आयोजित 81 महासभामा उहाँले कूटनीति भन्दा विपद सम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउनु भएको हो। प्रधानमन्त्री शाहले मुख्य गरी हिमालय क्षेत्रमा जोखिम कम गर्न नेपाल भारत चीन त्रिदेशीय संयन्त्रको स्थापनाको प्रस्ताव राख्नु भएको थियो। विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान कम भएको उल्लेख गर्दै जलवायु न्यायको समेत माग गर्नुभयो। मल, इन्धन अभाव जस्ता समस्या समेत उहाँले उठाउनु भएको थियो। त्यस्तै देशमा सम्मानजनक रोजगारी, सामाजिक सुरक्षा र हरेक नेपालीलाई आफ्नो जीवन समृद्ध बनाउन समान अवसर उपलब्ध गराउने आफ्नो सरकारको प्रतिबद्धता पनि उहाँले सुनाउनु भएको थियो। प्रधानमन्त्री शाह सरकार प्रमुखका रूपमा पहिलो पटक शुक्रबार बिहान अन्तर्राष्ट्रिय मंचमा उपस्थित हुनुभएको हो। यस सम्बोधनको 1 महिना अघि मात्रै भोटेकोशीमा विनाशकारी बाढ़ी आएको थियो। यही गम्भीर घटनालाई मुख्य आधार बनाएर उहाँले महासभामा सम्बोधन गर्नुभएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले भोगिरहेको जलवायु संकट, जलवायु न्याय र हिमाली जोखिमलाई विश्वमंचमा प्रभावकारी रूपमा उठाए पनि त्यसलाई ठोस अन्तर्राष्ट्रिय पहल र कार्यान्वयनको खाकासँग जोड़नुपर्ने विज्ञहरूले बताएका छनृ शाहले नेपालले न्यून हरितगृह ग्यास उत्सर्जन गरे पनि जलवायु संकटको ठूलो मूल्य चुकाइरहेको र जलवायु न्याय ऐतिहासिक जिम्मेवारी तथा बढ़ी क्षमता भएका मुलुकले बढ़ी योगदान गर्नुपर्ने विषय उठाउनु भएको थियो। जलवायु परिवर्तन विज्ञ डाक्टर विमल रेग्मीका अनुसार प्रधानमन्त्रीको सम्बोधनले नेपालको जलवायु संवेदनशीलता र जलवायु न्यायको मुद्दालाई विश्वमञ्चमा स्पष्ट रूपमा स्थापित गरेको छ, तर अब सन्देशलाई अन्तर्राष्ट्रिय वार्ता र संयन्त्रमा रूपान्तरण गर्न थप ठोस प्रस्ताव आवश्यक छ। प्रधानमन्त्री शाहको सम्बोधनले अन्तर्राष्ट्रिय मंचमा नेपालको उपस्थितिलाई अत्यन्त बलियो रूपमा स्थापित गरेको अर्का जलवायु परिवर्तन विज्ञ मञ्जित ढकाल बताउँछन्। प्रधानमन्त्रीले कसैलाई दोषारोपण नगरी तथा जलवायु परिवर्तनलाई भूराजनीतिक अखड़ा नबनाई ऐतिहासिक रूपमा बढ़ी कार्बन उत्सर्जन गर्ने र वित्तीय क्षमता भएका राष्ट्रहरूलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गर्नु सम्बोधनको सबैभन्दा सन्तुलित पक्ष रहेको ढकालको भनाइ छ। जलवायु वित्तको विषयमा पनि नेपालले अनुदानमा आधारित र सहज पहुँचयोग्य वित्तको मागलाई थप स्पष्ट र परिणात्मक रूपमा अघि बढ़ाउनु पर्ने रेग्मीको भनाइ छ भने नेपाल जस्ता जलवायु जोखिममा रहेका तथा अल्प विकसित मुलुकलाई कति वित्त आवश्यक पर्छ, त्यसमा प्रत्यक्ष पहुँच कसरी सुनिश्चित गर्ने र विपदपछि तत्काल वित्त उपलब्ध गराउने संयन्त्र कसरी बनाउने भन्ने विषय अन्तर्राष्ट्रिय वार्तामा लैजानुपर्ने समेत विज्ञहरूले सुझाव दिएका छन्। जलवायु संकटलाई विश्व वित्तीय प्रणालीको सुधारसँग जोड्नुपर्ने बताइएको छ। त्यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक तथा बहुपक्षीय विश्व बैंकको ऋण तथा वित्तीय संरचना, ऋण पुनर्संरचना, विपदपछि ऋण भुक्तानी स्थगन र जलवायु जोखिमका आधारमा सहुलियतपूर्ण वित्त उपलब्ध गराउने विषय नेपालले अझ स्पष्ट रूपमा उठाउन सक्ने समेत विज्ञहरूले सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा न्यायपूर्ण विश्व आर्थिक व्यवस्थाको आवश्यकता पनि औल्याएका थिए। त्यस्तै जलवायु संकटका कारण विकासका उपलब्धि उल्टिने अवस्थालाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र वित्तीय प्रणालीमा सुधार आवश्यक रहेको समेत विज्ञहरूले सुझाव दिएका छन्।
1: यही समाचारलाई गोर्खा पत्र दैनिकले लेखेको छ। नेपालको विपद विश्वकै लागि चेतावनी शीर्षकमा मुख्य खबर छापेको छ। हिमनदी र बाढ़ी दिशा वा राहदानी बोकेर मात्र गर्दैन, जलवायु न्याय साझा जिम्मेवारी हो। नेपाल हिमाली जलवायु अनुकूलन पुनरुत्थान संयन्त्र स्थापना गरौं भन्ने प्रधानमन्त्रीको आशय सहितको सम्बोधन थियो भने विश्वभर गुञ्जियो नेपालको आवाज शीर्षकमा अर्को समाचार पनि छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 18 महासभाको साधारण बहस अन्तर्गत उच्चस्तरीय सत्रमा शुक्रबार गर्नुभएको सम्बोधन विश्वभर गुञ्जिएको छ। विश्वका चर्चित संचार माध्यमले प्रधानमन्त्री शाहको सम्बोधनलाई विशेष स्थान दिँदै आम मानिसबीच पुर्याएका छन्। प्रधानमन्त्री शाहले नेपाली सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनको क्रममा उठाउनु भएको नेपालको विपदको पीड़ा, जलवायु न्याय र विश्वमा भावी पुस्ताको भविष्यको मुद्दाका विषयलाई सबैले मन छुने गरी प्रस्तुत गर्नुभएको थियो, जुन कुरा अन्तर्राष्ट्रिय संचार माध्यमले बलियोसँग आफ्नो प्रस्तुतिमा समेटेका देखिएको छ। सबभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा महासभालाई सम्बोधन गर्दै उहाँले उठान गर्नुभएको मुद्दालाई विश्वका सबैभन्दा ठूला न्यूज एजेन्सी एपी, एएफपी, रोयटर्स लगायतले स्थान दिएका छन्। त्यस्तै विश्वका सबैभन्दा ठूला संचार माध्यम बेलायतको बीबीसी, अमेरिकाको सीएनएन, कतारको अल जजीरा, भारतको टाइम्स अफ इण्डिया लगायतले शाहको सम्बोधनलाई महत्वपूर्ण स्थानका साथ कवरेज गरेका छन्। सीएनएनले नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि पीड़ादायक विपद सहनु परेको मुद्दा शाहले जलवायु न्यायका रूपमा माग गर्नुभएको सन्दर्भहरूको औल्याएको थियो। त्यस्तै जलवायु परिवर्तनको असरको प्रमाण वैज्ञानिक आधारले पुष्टि गरेको छ, तर कार्बन बढ़ी उत्सर्जन गरेको राजनैतिक इच्छा शक्तिको कमीले नेपाल जस्ता कमजोर देशहरूले त्यसको नतिजा सहनु परेको शाहको कुरालाई संचार माध्यमहरूले जोड़का साथ कवरेज गरेका छन्। विश्वभर गुञ्जियो नेपालको आवाज, नेपालको विपद विश्वकै लागि चेतावनी, गोर्खा पत्र दैनिकमा मुख्य खबरहरू छापिएका छन्।
0: सरुवा आतंकली बजार व्यवस्थापनमा कमजोर बन्दै सरकार शीर्षकमा खबर छ। दशैं तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिँदैछन्। दशैं आउन दुई साता बाँकी छ। बजारमा किनमेलको चहल पहल शुरू भइसकेको छ, तर आम उपभोक्ताको अनुहारमा चाडपर्वको उल्लासभन्दा महँगीको त्रास बढ़ी देखिन्छ। बिहान बेलुकाको छाक टार्ने आधारभूत खाद्य वस्तुको मूल्य अचाकले अकासिएको छ। बजारमा भएका वस्तुको पनि कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई ठग्ने र लुट्ने काम भइरहेको समेत जनाइएको छ। त्यस्तै ठिक यही अत्यन्त संवेदनशील समयमा बजार नियमन गर्ने र उपभोक्ता अधिकार सुनिश्चित गर्ने जिम्मेवारी पाएका तालुकदार मन्त्रालय र विभागमा भने कर्मचारी परिवर्तन गर्ने लहर नै चलेको छ। बजार अनुगमन गर्ने मुख्य निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र तालुकदार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय यति बेला राजनीतिक स्वार्थ र शक्ति केन्द्रको हानथापमा परेका छन्। बजारमा चिनीदेखि चामलसम्मको भाववृद्धिले दिनै पछि रेकर्ड नै बनाएको छ भने बजार नियमन गर्नुपर्ने निकायका सहसचिव र महानिर्देशकलाई तीन तीन महिनामै फेरेर सरकारले नै घुमाउरो पारामा कालोबजारीलाई संरक्षण दिइरहेको सरकारवालाहरूको आरोप छ। नेपाल खुद्रा व्यापार संघको तथ्याङ्क र बजारको वर्तमान यथार्थ केलाउने हो भने सर्वसाधारणको भान्साको अवस्था दयनीय छ। असारदेखि भदौ अन्तिमसम्म आइपुग्दा मात्रै